सर्वकालक सर्वकालक सर्वकोपन काल जतर ततर विराज हे अवतूत रूप रसाल नाम ठावना जात जाकर रूप रंग नारेख आज गुरु उदार मूरत अजौ नाद शेख देश और न पेश जाकर रूप रेख नाराग जतर ततर दिशा विशा हुए फैलु अनुराग नाम काम बहीन पेखत ताम हूँ नह जाहे सर्वमान सर्वत्र मान सदैव मान पताहे एक मूर्त अनेक दर्शन कीन रूप अनेक खेल खेल खेल खेल अनंत को फिर एक देव पेव न जाने जे वेद और कतेव रूप रंग न जात पासु जानी के जेव तात मात न जात जाकर जन्म मरण बहीन चक्र बकर फिरे चतर चक मानी पुरतीन लोक चौदह के बिकै जग जापी जय जाप आद देवनाद मूरत थाप्यो सबै जय था परम रूप नीत मूरत पूरण पुरख अपार सर्व विश्वरच्यो स्वयं भव गण भंजन हार कालहीन कला संयुक्त अकाल पुरख देश धर्म धाम सो परम रहत अभूत लख अपेश अंग राग ना रंग जा कह जात पात ना नाम गर्भ गंजन दुष्ट पंजन मुख दाय काम आप रूप अमिक अनुस्तत एक पुरख अवतूत गर्भ गंजन सर्व पंजन आद रूप असूत अंगहीन अपंगनात्म एक पुरख अपार सर्व लायक सर्व कायक सर्व को प्रतपार सर्वगंता सर्वहंता सर्वते अनपेख सर्व शास्त्र न जानी जे रूप रंग रेख परम वेद प्राण जाक है नित भगत नित कोट सिमरत प्राण शास्त्र नया वही व चित मत पार चंत्व प्रसाद गुणगन उदार महिमा अपार आसन अपांग उपमा अनंग अनुभव प्रकाश निश्चिन अनाथ आजान बाहु साहन साहु राजन राज पानन पान देवान देव उपमा महान इंद्रान इंद्र बालान बाल रंकान रंक कालान काल अनपूत अंग आबा अपांग गतमित अपार गुणगन उदार मुनगन प्रणाम निर्भय निकाम अतदुत प्रचंड मितगत अखंड आलस्य कर्म आदृश्य कर्म सर्वा प्रणाढ्य अंडंड बाढ्य चाचरी चंत्व प्रसाद गोविंदे मुकंदे उदारे अपारे हरियं करियं निर्णामे अकामे पूजं प्रयाचंद चतुर चक्र कर्ता चतुर चक्र हर्ता चतुर चक्र दानी चतुर चक्र जानी चतुर चक्र वर्ती चतुर चक्र परती चतुर चक्र पाले चतुर चक्र काले चतुर चक्र पासे चतुर चक्र वासे चतुर चक्र मान्य चतुर चक्र दान्य चाचरी छंद न सत्रय न मित्रय न परमंग न पित्रय न कर्मंग न काय अजन्मंग अजाय न चित्रय न मित्रय परे है पवित्रय प्रतिशय अदिशय अदृश्य कृश्य भगवती छंद त्व प्रसाद कथते कि आचिज देशय कि आपिज पिशय कि अगंज कर्मय कि अपंज परमय के आपिज लोक के आदित सुख है के अवतूत वर्णय के विभूत करने के राजंग प्रभा है के धर्मंग तुझा है के आसुख वर्णय के सर्व अपर्णय के जगतं कृति है के छत्रंग छत्री है के बर्मंग स्वरूप है के अनुभव अनुप है के आद अदेव है के आप अपेव है के चित्रंग बहीन है के कह अधीन है के रोजी रजा कह रही मेरे हक है के पाक बेअब है के गैब उल गैब है के फूल गुनाह है के साहन सा है के कारण कुनिंद है के रोजी देहांत है के राजक रहीम है के कर्मंग करीम है के सर्वंग कली है के सर्वंग दली है के सर्वत्र मान्य है के सर्वत्र दान्य है के सर्वत्र गौण है के सर्वत्र पौण है के सर्वत्र दिश है के सर्वत्र पेश है के सर्वत्र राज है के सर्वत्र साज है के सर्वत्र दीन है के सर्वत्र लीन है के सर्वत्र जाहु के सर्वत्र पाहु के सर्वत्र देश है के सर्वत्र पिश है के सर्वत्र काल है के सर्वत्र पाल है के सर्वत्र हंता के सर्वत्र गंता के सर्वत्र पेखी के सर्वत्र पेखी के सर्वत्र काज है के सर्वत्र राज है के सर्वत्र सुख है के सर्वत्र भूख है के सर्वत्र त्राण है के सर्वत्र प्राण है के सर्वत्र देश है के सर्वत्र पिश है के सर्वत्र मान्य सदैव प्रधान है के सर्वत्र जाप्य है के सर्वत्र थाप्य है के सर्वत्र पान है के सर्वत्र मान्य है के सर्वत्र इंद्र है के सर्वत्र चंद्र है के सर्वंग कलिम है के परमंग फहीम है के अखिल अलाम है के साहिब कलाम है
کہ حسن الوضو ہے تمام الرضو ہے ہم اس سلسلہ میں سلیخت مدام غنیم الشکست ہے غریب الپرست ہے بلند المکان ہے زمین الزمان ہے تمیز التمام ہے رجوع الندان ہے حریف العظیم ہے رضائق یقین ہے انیک الترنگ ہیں اپید ہیں اپانگ ہیں عزیز النواز ہیں غنیب الخراج ہیں نرکت سروپ ہیں ترمکت وپوت ہیں پربکت پربھا ہیں سجگت سدا ہیں سدیونگ سروپ ہیں اپیدھی انوپ ہیں سمست اپراج ہیں سدا سروساج ہیں سمست السلام ہیں سدیو الاکام ہیں نرباد سروپ ہیں اگاد ہیں انوپ ہیں اونگاد روپ ہے اناد سروپ ہے انگی انامی ترپنگی ترکامی تربرگنگ تربادے اگنجی اگادے سبنگ سربھاگی سربانوراگے ترپوگت سروپ ہیں چھج ہیں چوت ہیں کہ نرکنگ پرناس ہیں پرتول پرواس ہیں نرکت پربھا ہیں سدیونگ سدا ہیں بےپوگت سروپ ہیں پرجکت انوپ ہیں نرکت سدا ہیں بےپوگت پربھا ہیں انوکت سروپ ہیں پرجکت انوپ ہیں چاچری چند اپانگ ہیں انگ ہیں اپیت ہیں الیک ہیں اپرم ہیں اکرم ہیں اناد ہیں جگاد ہیں اجے ہیں ابے ہیں اپوت ہیں اتوت ہیں اناس ہیں اداس ہیں تند ہیں بند ہیں بھگت ہیں برکت ہیں اناس ہیں پرکاش ہیں نچنت ہیں سنت ہیں الکھ ہیں ادک ہیں الیک ہیں اپیک ہیں اٹا ہیں اگاہ ہیں اسمب ہے اگم ہے انید ہے اناد ہے نت ہے سنت ہے اجات ہے اجاد ہے چرپڑ چنتو پرساد سربنگ ہنتا سربنگ گنتا سربنگ کیاتا سربنگ گیاتا سربنگ ہرتا سربنگ کرتا سربنگ پرانگ سربنگ ترانگ سربنگ کرمنگ سربنگ ترمنگ سربنگ جگتا سربنگ مکتار ساول چھن تو پرساد نمو نرک ناسے سدیونگ پرکاسے انگنگ سروپے اپنگنگ بے پوتے پرماتنگ پرماتے سدا سرب ساتھے اگاد سروپے نرواد بے پوتے انگی انامے ترپنگی ترکامے نرپنگی سروپے سربنگی انوپے نہ پوتر نہ پتر نہ ستر نہ متر نہ تات نہ مات نہ جات نہ پات نرساکم سری کہے امتو امی کہے سدیونگ پربھا اجے ہے اجا ہے بھگوتی چنتو پرساد کہ ظاہر ظہور ہے کہ حاضر حضور ہے ہمیس السلام ہے سمست الکلام ہے کہ صاحب دماغ ہے کہ حسن الچراغ ہے کہ کامل کریم ہے کہ رازق رحیم ہے کہ روزی دہند ہے کہ رازق رہند ہے کریم الکمال ہے کہ حسن الجمال ہے غنیم الخراج ہے غریب النواز ہے حریف الفکن ہے حراس الفکن ہے کلنکنگ پرناس ہے سمست النواس ہیں اگنج الغنیم ہے رضائق رحیم ہے سمست الزباں ہے کہ صاحب کرا ہے کہ نرکنگ پرناس ہیں بحث النواس ہیں کہ سرب الگوان ہے ہمیس الروان ہے تمام التمیز ہیں سمست العزیز ہیں پرم پرمیس ہیں سمست العدیس ہیں آدیس العلیک ہیں ہمیس الفیق ہیں زمین الزما ہے امیق الاما ہے کریم الکمال ہے کہ ضرورت زمال ہیں کہ اچلنگ پرکاش ہیں کہ متو سباس ہیں کہ عجب سروپ ہیں کہ متو وپوت ہیں کہ متو پسا ہیں کہ آتم پربھا ہیں کہ اچلنگ انگ ہے کہ متو اپنگ ہے مت پہار چنتو پرساد من من پرنام گن گن مدام اربر اگنج ہر نر پرپنج انگن پرنام من من سلام ہر نر اکھنڈ برنر امنڈ ان پو اناس من من پرکاش گنگن پرنام جل تل مدام انچج انگ آسن اپنگ اپما پار گت مت ادار جل تل امنڈ دس وس اپنڈ جل تل مہنت دس وس بےنت ان پوناس ترتراس آجان باہو اکہ سداہو اوہنکاراس کتنی اناد کھل کھنڈ کیال گربر اکال کر کر پرنام چت چرن نام انچج گات اجج نہ بات انچنج گات انرنج بات انٹٹ پنڈار انڈٹ اپار آڈیٹ دھرم ات ٹیٹ کر من برن انت داتا مہنت ہر بول منا چنتو پرساد کرنالیا ہے ارکالیا ہے کلکھنڈن ہے مہمنڈن ہے جگتی سر ہے پرمیشور ہے کلکارن ہے سرب بارن ہے ترت کے ترن ہے جگ کے کرن ہے من مانیا ہے جگ جانیا ہے سربن پر ہے سربن کر ہے سرپاس ہے سربناست ہے کرونا کر ہے بسوم پر ہے سربیشور ہے جگتی سر ہے برہمنڈس ہے کلکھنڈس ہے پرتے پر ہے کرونا کر ہے جپا جپ ہے تپا تپ ہے اکرتا کرت امرتا امرت امرتا امرت کرونا کرت اکرتا کرت ترنی ترت امتیشور ہے پرمیشور ہے اکرتا کرت امرتا امرت جبا کرت امرتا امرت نرنائک ہے کلکائک ہے وسومپر ہے کرنالیہ ہے نرپنائک ہے سرپائک ہے پاپنجن ہے ارگنجن ہے
रिपतापन है, जप जापन है, अकलंकृत है, सर्वाकृत है, करता कर है, हरता हर है, परमात्म है, सर्वात्म है, आत्म बस है, जस के जस है, भुजंग क्रिया चंद। नमो सूर्य सूर्ये, नमो चंद्र चंद्रे, नमो राज राजे, नमो इंद्र इंद्रे, नमो अंधकारे, नमो तेज तेजे, नमो बृंद बृंदे, नमो बीज बीजे, नमो रासं तामसं शांत रूपे, नमो परम तत्तंग तत्तंग स्वरूपे, नमो जोग जोगे, नमो ज्ञान ज्ञाने, नमो मंत्र मंत्रे, नमो ध्यान ध्याने, नमो युद्ध युद्धे, नमो ज्ञान ज्ञाने, नमो पूज पूजे, नमो पान पाने, नमो कलह कर्ता, नमो शांत रूपे, नमो इंद्र इंद्रे अनादंग विपूते, कलंकार रूपे, अलंकार अलंके, नमो वास आसे, नमो बांक बंके, अपंगी स्वरूपे, अनंगी अनामे, त्रिपंगी त्रिकाले, अनंगी अकामे, कचरी चंद। अजय अलय अपय अभय अपू अजू अनास कास गंज पंज अलख पख अकाल दयाल अलेख भेख नाम काम अगाह अटाह अनाथे परमाथे अजो नियमो निनाराग नरंगे नरूपे नरेखे करमंग परमंग गंजे अलेखे भुजंग प्रया छंद। नमस्तुल परनामी समस्तुल परनासे अगंजुल अनामी समस्तुल निवासे निर्कामंग विभूते समस्तुल स्वरूपे कुकर्मंग परनासी सुधर्मंग विभूते सदा सचदानंद सत्रंग परनासी करिमुल कुनिंदा समस्तुल निवासी अजाय विभूते गजाय विघ्निमे हरियं करियं करिमुल रहिमे चतुर चक्रवर्ती चतुर चक्र भुगते स्वयं भव शुभं सर्वदा सर्वजुगते दुकालं परनासी दयालं स्वरूपे सदा अंग संगे अपंगं विभूते दुकालं परनासी दयालं स्वरूपे सदा अंग संगे अपंगं विभूते। वाहिगुरु जी का खालसा, वाहिगुरु जी की फतेह। एक ओंकार सतगुर प्रसाद पातशाही दसवीं त्वा प्रसाद सवैये श्रावक शुद्ध समूह सिद्धांत के देख फिरो कर जोग जति के सूर सुरार्दन शुद्ध सुदादिक संत समूह अनेक मति के सारे देश को देख रहे हो मत को न देखित प्राणपति के श्री भगवान की पाए कृपा हूँ ते कृति बिने कृति के मातिम तंग जरे जर संग नूपो तंग सुरंग सुवारे कोट तुरंग कुरंग से कूदत पौन के गौन को जात निवारे भारी भजान के भूप भली बिदन आवत शीस न जात विचारे हेते भय तो कहा भय भूप तंत को नांगे पाए पधारे जीत फिरे सब देश दिशान को बाजत ढोल मृदंग नगारे गुंजत गूढ़ गजान के सुंदर हिंसत ही है राज हजारे भूत पवेक भगवान के भूपत कौन गने नहीं जात बिचारे श्री पद श्री भगवान भजे बिन अंत को अंत के ताम सिधारे तीर्थ नान दया दमदान सुसंजम नेम अनेक बसिख है वेद पुराण कतेब कुरान जमीन जमान सुबान के भिख है पावन आहार जति जतार सबै सुविचार हजार के दिख है श्री भगवान भजे बिन भूपत एक रति बिन एक न लिख है शुद्ध सिपाह दुरंत दुबाह सुशासना दुर्जान दलेंगे भारी गुमान भरे मन में कर पर्वत पंख हले न हलेंगे तोर अरिन मरूर मवासन मत मतंगन मान मलेंगे श्रीपद श्री भगवान कृपा बिन त्याग जहान निदान चलेंगे वीर अपार बड़े बरियार अभिचार सा अभिचार है सार की तार पछैया तोर्त देश मलिंद मुवासन माते ज्ञान के मान मलैया गाड़े गड़ान के तोड़ नहार सो बात नहीं चकचार लवैया साहिब श्री सब को शरणायक जाचक नेक सुवेक दिवैया दानव देव फनिंद निशाचर भूत भवेक भवान जपेंगे जीव जिते जल में थल में पल ही पल में सब थाप थपेंगे पुन परतापन बाट जैत तुन पापन के बहु पुंज कपेंगे साध समूह प्रसन्न फिरे जग सत्र सब अवलोक चपेंगे मानव इंद्र गजिंदर निराधव जौन त्रिलोक को राज करेंगे कूट स्नान गजा दिक दान अनेक स्वंबर साज भरेंगे ब्रह्म हे सर्विष्ण सची पत अंत पसे जम्फास परेंगे जे नर श्री पथ के प्रस है पग ते नर फिर न देह तरेंगे कहा भयो जो दो लोचन मूंद कै बैठ रहे हो भक्त्यान लगायो नाथ फिरियोली सा समुन्द्रन लोक गयो पर लोक गवायो बास कियो बख्यान सो बैठ कै ऐसे ही ऐसे सो बैस बितायो साच कहूं सुन लेहु सब जिन प्रेम कियो तिन ही प्रपायो काहू लै पाहन पूछ धरियो सिर काहू लै लिंग गरे लटकायो
काहू लख्यो हर वाची दिशा मह काहू पचा को शीश निवायु को बतान को पूजत है पास को मृतान को पूजन तायु पूर क्रिया और जो सब ही जग श्री भगवान को भेद न पायो को बतान को पूजत है पास को मृतान को पूजन तायु पूर क्रिया और जो सब ही जग श्री भगवान को भेद न पायो। वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। एक ओंकार श्री वाहिगुरु जी की फतेह। पातशाही दसवीं कबियो बाच बेनती चौपाई हमरी करो हाथ दै रक्षा पूर्ण हुए चित की इच्छा तब चरणन मन रहे हमारा अपना जान करो प्रतपारा हमरे दुष्ट सबै तुम काव हो आप हाथ दै मुहे बचाव हो सुखी बसै मोरो परवारा सेवक सिख सबै करतारा मूर अच्छा निज कर दै करिए सब बैरन को आसंगरिए पूर्ण हुए हमारी आशा तुर भजन की रह प्यासा तुम्हें चाड़ कोई अवर न त्याऊ जो बर चाऊ सो तुम ते पाऊ सेवक सिख हमारे तारी है चुन चुन सत्र हमारे मारी है आप हाथ है मुझे उबरी है मरण काल का त्रास निवरी है पूजो सदा हमारे पच्छा श्री अस तुझ जू करे हो रक्षा।